0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्ते श्रोताबिन, स्वागत छ तपाईँलाई एसबिएस साउथिजनको नेपाली कार्यक्रममा। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि एसबिएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामारेगल मानिस र तिनका विगत एवं वर्तमानका श्रेष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मङ्गलबार एसबिएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबिएस रेडियो 2 मा पुनर्प्रसारण सुनिरहनु भएको छ। र अब आजको कार्यक्रममा चाहिँ के विषयहरू समावेश हुँदैछन् त कार्यक्रममा? आज सबभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचारहरू सुन्नेछौँ। यसपछि भने अस्ट्रेलिया सरकारको विपक्षीका रूपमा रहेको गठबन्धनले अस्ट्रेलियाको रिजनल क्षेत्रमा कसरी आफ्नो पकड घुमाउँदैछ भन्ने बारेमा पनि कुरा गरौँला। न्यू साउथ वेल्सको फारा उपमा उपनिर्वाचन हुँदै गर्दा कुन उम्मेद्वार अगाडि छन् भन्ने बारेमा कार्यक्रममा एक सामग्री प्रस्तुत गर्नेछौँ। यसै गरी कार्यक्रममा नेपाल सम्बन्धी समाचार, विश्वविख्यात नेपाली डिजाइनर प्रबल गुरुङसँगको कुराकानी पनि प्रस्तुत गर्नेछौँ। सँगै नेपाली समुदायमा हाल चर्चामा रहेको विक्रम लामाको अवस्थाका बारेमा, समुदायले देखाएको चासो अनि घटनामा पछिल्लो समय के भइरहेको छ भन्ने अपडेट पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ। समयले साथ दिए केही गीत सङ्गीत पनि अवश्य पनि सुन्नेछौँ। केही सलाह सुझाव र प्रतिक्रियाहरू छन् भने चाहिँ हामीलाई एसएमएस पठाउन सक्नुहुन्छ। श्रोता मित्र, नम्बर रहेको छ 0439799767, 0439799767 हामीलाई एसएमएस गर्ने नम्बर हो। र एक्चुली अङ्ग्रेजीमा पुनः भनिहालौँ, 0439799767 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर हो। र हामीसँग सोसल मिडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स, इन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ। र केही समयदेखि चाहिँ अब हामी युट्युबमा छौँ भन्ने पनि यहाँलाई जानकारी छँदैछ। र अब चाहिँ कार्यक्रमको पहिलो प्रस्तुतितर्फ लागौँ। र पहिलो प्रस्तुति स्वरूप चाहिँ गत 7 दिनका प्रमुख अस्ट्रेलियन समाचारहरू सुनौँ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
3: धन्यवाद कृष्णजी, र श्रोताहरूलाई म सुनिता पोखरेलको तर्फबाट पनि नमस्कार। अब पालो भएको छ पछिल्ला 7 दिनका अस्ट्रेलिया केन्द्रित समाचार सुन्ने र यसका प्रमुख विषयहरूमा: एन्टिसेमिटिज्म सम्बन्धी शाही आयोगको सार्वजनिक सुनवाई सुरु, क्विन्सल्यान्डकी पूर्व प्रिमियरका पार्टनर विरुद्ध बलात्कारको आरोप, र एएफएलमा कलिङवुड र हथर्न बीचको खेल बन्यो सिजनको पहिलो ड्र।

0: अब समाचार विस्तारमा। यहुदी विरोधी घटनाबारे छानबिन गरिरहेको शाही आयोगको सार्वजनिक सुनवाई सुरु भएको छ। यो आयोगको नेतृत्व हाईकोर्ट वा उच्च अदालतकी पूर्व न्यायाधीश भर्जिनिया बेलले गरिरहेकी छिन्। उनले डिसेम्बरमा भएको बोन्डाई आक्रमणमा गुप्तचर तथा सुरक्षा निकायको प्रतिक्रियामा केन्द्रित रहेको अन्तरिम प्रतिवेदन गत बिहिबार सार्वजनिक गरेकी थिइन्। एक्जिक्युटिभ काउन्सिल अफ अस्ट्रेलियन जुरीका सहप्रमुख कार्यकारी पिटर वेथमले यहुदी विरोधी गतिविधिले सामाजिक एकतामा मात्र नभई बहुसांस्कृतिक अस्ट्रेलियाको आधारभूत संरचनामै क्षति पुर्याउने बताएका छन्।
1: We have in Australia something like 300 different ancestry groups, 100 different faith communities, and so the imposition of minimal restraints in the way we communicate our views so as to eliminate racism and other forms of bigotry from our discourse is not asking too much.
0: यदि तपाईँलाई वा तपाईँले चिन्ने कसैलाई सहयोग आवश्यक छ भने बियोन्ड ब्लूलाई 1300224636 वा लाइफलाइनलाई 1311114 सम्पर्क गर्नुहोस्। इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक तथा भाषिक विविधता भएका मानिसहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी सहयोग प्रदान गर्छ। अर्को समाचार प्रस्तुत गर्नु अघि श्रोताहरूलाई चेतावनी, यो समाचारमा संवेदनशील सामग्री समावेश छ। साथै एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर श्रोताहरूलाई जानकारी गराइन्छ कि यस सामग्रीमा निधन भइसकेका एक आदिवासी व्यक्तिको नाम उल्लेख गरिएको छ। एलिस स्प्रिङ्समा कुमान्जाई लिटिल बेबी भनी पहिचान गरिएकी 5 वर्षीय बालिकाको हत्याको आरोपमा 47 वर्षीय जेफरसन लुइस विरुद्ध मुद्दा दायर गरिएपछि एलिस स्प्रिङ्सका लेबर सांसद चेन्ची पेकले उक्त मृत्युलाई हृदयविदारक क्षति भन्दै वर्णन गरेका छन्। लुइसमाथि थप 2 अन्य अभियोग पनि लगाइएको छ जसलाई कानूनी कारणले सार्वजनिक गर्न मिल्दैन। पेकले एलिस स्प्रिङ्सका मानिसहरूले एकअर्कालाई निरन्तर सहयोग गर्नुपर्ने बताएका छन्।
2: We're able now to move to the next process of letting the justice system begin its job and working again and not losing focus on the role of supporting and helping families through this time of incredible sadness. But again, echoing the calls for calm and for unity in our local community. People need to come together and not be divided.
0: यदि तपाईँलाई वा तपाईँले चिन्ने कसैलाई सहयोग आवश्यक छ भने बियोन्ड ब्लूलाई 1300224636 वा लाइफलाइनलाई 1311114 सम्पर्क गर्नुहोस्। सांस्कृतिक रूपमा उपयुक्त आदिवासी सहयोगका लागि 24 घण्टा उपलब्ध सेवा 13 यार्नलाई 1392276 फोन गर्नुहोस्। यस समाचार प्रस्तुत गर्नुभन्दा अगाडि चेतावनी, यो सामग्री केही श्रोताहरूका लागि संवेदनशील हुन सक्छ। पूर्व क्विन्सल्याण्ड प्रिमियर अनास्तासिया प्यालेसेका पार्टनर रेजा अदिब विरुद्ध बलात्कारका 1 भन्दा बढी आरोपहरू लगाइएको छ। 65 वर्षीय शल्य चिकित्सकलाई 3 मार्चमा बर्ली हेट्सस्थित एक आवासमा भएको कथित घटना सम्बन्धी 3 बलात्कार, 2 स्वतन्त्रता हरण गरेको वा डिप्राइभेसन अफ लिबर्टी र 1 यौन दुर्व्यवहारको आरोप लगाइएको छ। अदिबले 14 मेमा साउथपोर्ट मेजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्नेछ। यदि तपाईँ वा तपाईँले चिन्ने कोही यौन हिंसा, दुर्व्यवहार, पारिवारिक वा घरेलु हिंसाबारे कुरा गर्न चाहनुहुन्छ भने 1800 रेस्पेक्टलाई 1800-737-7732 सम्पर्क गर्न सकिन्छ वा www.1800respect.org.au जान सकिन्छ। आपतकालीन अवस्थामा 000 वा 000 फोन गर्नुहोस् वा नेसनल सेक्सुअल अब्युज एन्ड रेड्रेस सपोर्ट सर्भिसलाई 1800-211-028 सम्पर्क गर्न सकिन्छ। अब अर्को प्रसङ्ग, एक प्रगतिशील अभियन्ता समूहले एन्थनी अल्बनीजी नेतृत्वको सरकारलाई अस्ट्रेलियाको मिडिया नियमन प्रणालीमा व्यापक सुधार गर्न आह्वान गरेको छ। गेटअप नामको उक्त समूहले अस्ट्रेलियन प्रेस काउन्सिल र अस्ट्रेलियन कम्युनिकेसन्स एन्ड मिडिया अथोरिटी दुवैलाई खारेज गरी एकीकृत स्वतन्त्र मापदण्ड निकाय गठन गर्न प्रस्ताव गरेको छ जसले परम्परागत र डिजिटल दुवै मिडियालाई समेट्नेछ। यो अभियान एक खुला पत्र मार्फत सुरु गरिएको हो जसमा चर्चित व्यक्तित्वहरू रोजी प्याटी, बब ब्राउन र ब्रिटनी हिगिन्स सहितका हस्ताक्षरकर्ताहरूको समर्थन रहेको छ। 10 लाख हाराहारी सदस्यहरू रहेको गेटअपले हालको प्रणाली विभाजित रहेको बताएको हो। मे 3 देखि 10 तारिकसम्म मनाइने मदरलस विक वा आमा गुमाएकाहरूका बारेमा सचेतना जगाउने सप्ताहका अवसरमा आमाको मृत्युबाट उत्पन्न शोकसँग जुधिरहेका महिलाहरूलाई सहयोग गर्ने एक संस्थाले यो पीडा जीवनभर रहन सक्ने र आर्थिक रूपमा पनि ठूलो असर पार्ने बताएको छ। मदरलेस डटर्स अस्ट्रेलियाका अनुसार 91% महिलाहरूले यस परिस्थितिमा आफ्नो काम गर्ने समय घटाउने गरेका छन् जसले उनीहरूको करियरमा अवरोध सिर्जना गर्छ। संस्थाकी सहसंस्थापक ड्यानियल स्नेलिङले आमाको मृत्युको भावनात्मक प्रभाव निकै गहिरो र भारी हुने बताएकी छिन्।
3: We know that especially for premature mother loss, we see impacts on things like identity formation. It can contribute to anxiety, depression, loneliness, isolation. And we also see women engaging in maladaptive coping mechanisms.
0: यदि तपाईँलाई वा तपाईँले चिन्ने कसैलाई सहयोग आवश्यक छ भने बियोन्ड ब्लूलाई 1300224636 वा लाइफलाइनलाई 1311114 सम्पर्क गर्नुहोस्। एम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक तथा भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी सहयोग प्रदान गर्छ। अब खेलकुद समाचार र त्यसमा एएफएल। कलिङवुड र हथर्न फुटबल क्लब बीचको मेलबर्न क्रिकेट ग्राउण्डमा भएको रोमाञ्चक खेलमा एएफएल सिजनको पहिलो बराबरी भएको छ। म्याकपाइज पनि भनिने कलिङवुडले लगातार अग्रता लिन प्रयास गरे पनि खेलको अन्तिम क्षणमा डायलन मोरले साइरन बजिसकेपछि खेललाई बराबरीमा सकाउने गोल गरेका थिए। हारबाट निराश भए पनि हथर्न वा हक लगातार 7 खेलमा अपराजित छ र तालिकामा सिडने स्वान्स र फ्रिमेन्टल फुटबल क्लब भन्दा 2 अङ्क अगाडि रहेको छ। यसका साथ पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार यति नै। यी र यस्तै सामग्रीका लागि हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा जानुहोस् वा एसबिएस अडियो एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी हाम्रा पडकास्टहरू आफ्नै समयमा सुन्नुहोस्। हामीसँग सोसल मिडियामा जोडिन फेसबुक, एक्स र इन्स्टाग्राममा एसबिएस नेपाली भनी खोज्नुहोस् अनि लाइक र फलो गर्नुहोस्। अब कार्यक्रमका बाँकीका प्रस्तुतिहरूका लागि फेरि पनि कृष्णजीलाई माइक हस्तान्तरण।

0: धन्यवाद सुन्दाजी, अस्ट्रेलियाका प्रमुख समाचारहरूका लागि। र यो रिपोर्ट पनि हाम्रो वेबसाइटमा यहाँले पाउन सक्नुहुनेछ। ठेगाना चाहिँ sbs.com.au/nepali। र अब फेरि अस्ट्रेलियातर्फ नै फर्क्यौँ र न्यू साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा चाहिँ आउँदो मे 9 हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव बनाउने देखिएको छ। पहिले गठबन्धनका लागि सुरक्षित मानिएको उक्त निर्वाचन क्षेत्रमा वन नेसन र एक स्वतन्त्र उम्मेद्वार बलियो रहेको देखिएसँगै प्रमुख दलहरूप्रति मतदाताको बढ्दो असन्तुष्टिको सङ्केत गरेको छ। यस सम्बन्धी थप सुनौ रिपोर्ट मार्फत। साउथ अस्ट्रेलियाको सीमादेखि भिक्टोरियाको अल्बेरीसम्म छोएको फाराले न्यू साउथ वेल्सको लगभग 16% भूभाग ओगटेको छ। पूर्व लिबरल नेत्री सुजन लीले करिब 25 नेतृत्व गरेको यस क्षेत्रमा 1949 नै लिबरल या त नेसनल पार्टीले जित हासिल गर्दै आइरहेका छन्। तर प्रमुख दलहरूप्रति समर्थन घट्दै जाँदा आगामी उपनिर्वाचन मार्फत यस क्षेत्रमा जनताको मत फेरिन सक्छ। त्यसो भए यस क्षेत्रमा चुनावमा उठ्न लागेका प्रतिनिधिहरू को हुन् र किन यो निर्वाचन क्षेत्र यति धेरै चर्चामा छ त? एक सामाजिक अभियन्ता र शिक्षक मिसेल मिलथोर्प स्वतन्त्र उम्मेद्वार हुन् र उनी नेसनलका डेभिड फाली जो एक कृषि व्यवसायी हुन्।
1: I'm Michelle Millthorpe and I'm running as your independent for Farah. For too long the major parties have taken us for granted.
2: We need to become aspirational again in what an Australian is and where Australia is going. I'm David Farley, your One Nation candidate for Farah.
0: यस क्षेत्रका मुख्य मुद्दा भनेको पानी व्यवस्थापन, स्वास्थ्य सेवा, जलवायु परियोजना, जीवनयापन खर्च, इन्धन, सुरक्षा लगायत रहेका छन्। विशेष गरी मरे डार्लिङ बेसिन क्षेत्रका किसानहरूका लागि महत्त्वपूर्ण मानिएको पानी खरिद सम्बन्धी मुद्दा चुनावको केन्द्रमा छ। अस्ट्रेलियन नेसनल युनिभर्सिटीका राजनैतिक अनुसन्धानकर्ता डाक्टर पान्डानस पेटरका अनुसार पानी सबै उम्मेद्वारका लागि प्राथमिक एजेन्डा हुन्।
3: And just look at what the candidates are saying matters, like Michelle Millthorpe, David Farley, the Nationals candidate Brad Robertson, they're all talking about the importance of water politics. So Murray-Darling Basin plan is under review and they're all sort of campaigning on this idea that the agricultural sector there needs more of the water compared to the environment.
0: यदि वन नेसनले चुनावमा जित हासिल गरे संघीय संसदको तल्लो सदनमा उसको यो पहिलो जित हुनेछ र यदि मेलथोर्प विजयी भइन् भने भविष्यमा गठबन्धनले यो सिट पुनः जित्न कठिन हुन सक्छ। 90 दशकको अन्त्यतिर वन नेसनको उदय हुँदै गर्दा मुख्य दलहरूले यसलाई अन्तिममा राखेका थिए। विपक्षी दलका नेता एङ्गस टेलरले मतदाताहरूलाई वन नेसनलाई प्राथमिकता दिनका लागि आग्रह गरेको एबिसीको इन्साइडर कार्यक्रम मार्फत बताए।
4: If you vote teal, you get green. If you vote teal, you get green. And so, whilst preferences beyond preferencing the National Party are picking the least worst option, and we want people to vote for the Liberal Party and the National Party.
0: Angus Taylor-le prayog gareko shabda teal ko artha Macquarie Dictionary ka anusar madhyam vichar rakhne swatantra umedwar ho jasle jalvayu paribartan ra paradarshita ma baliyo samarthan gardacha. Michelle Millthorpe-le bhane Climate 200 namak teal samarthak bata kehi sahayog paeko bhaye pani aafu teal nabhayeko spashta pareki chhin. मोनास युनिभर्सिटीका प्राध्यापक जारा घाचारियनका अनुसार रिजनल क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले स्थानीय समुदायको हित अघि बढाउने प्रयास गरिरहेका छन्।
5: इन्डिपेन्डेन्स स्पेशली इन रुरल रिजनल इलेक्टोरेट्स आर सीकिंग टु एडवान्स द आइडिया दैट दे आर ट्रुली इन्डिपेन्डेन्स दे आर सीकिंग टु एडवान्स द इन्टरेस्ट्स अफ द लोकल कम्युनिटीज एन्ड आई थिंक दे आर डुइंग दैट and potentially drawing a line between them and the so-called teal candidates. Teal candidates obviously have performed extremely well in inner metropolitan electorates in Australia.
0: Guardian ko haleko ek survekshan le one nation prathamik matadan ma gathbandhan bhanda aghi raheko dekhaeko cha. Dr. Peter ka anusar pramukh dalharu afno alokpriyata ko chhavi bigrana nadina savdhan pani baniraheka chan.
3: It's not too surprising that they would preference someone that their voters would probably preference and that's closer to them ideologically. And then long term, they may have some sort of strategic sort of idea in place. So the major parties know that they're unpopular with a lot of people. And they know that sort of part of that is this perception that, you know, that the two parties have got the system sewn up. And
0: New South Wales ko fara nirvachan chetrama mei 9 hune upanirvachan le rashtriya rajnitima chai thulo प्रभाव बनाई बनाउने सम्भावना देखिएको छ र पहिले गठबन्धनका लागि सुरक्षित मानिएको उक्त निर्वाचन क्षेत्रमा वान नेसन र एक स्वतन्त्र उम्मेद्वार बलियो रहेको अवस्थामा अब मतदाताको बढ्दो असन्तुष्टिको पनि सङ्केत गरिरहेको छ। यो पुरा रिपोर्ट सुन्नको लागि चाहिँ यहाँहरू हाम्रो वेबसाइटमा जान सक्नुहुनेछ। ठेगाना त यहाँलाई थाहा छँदैछ sbs.com.au/nepali। र श्रोताबिन यो रिपोर्ट सँगसँगै अब कार्यक्रममा पहिलो ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि हामीसँग थुप्रै प्रसङ्ग छन्। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला।
6: तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ।
7: Want instant MVP status? Join the new Dick Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
8: I'm here on the job site with Dale, who's a framing contractor.
9: Hey, good morning.
8: Dale traded up to Geico Commercial Auto Insurance for all his business vehicles. We're here where he needs us most.
9: Yep, they sure are.
8: We make it easy for him to save on all his insurance needs, all in one place, with coverage that fits his business and bottom line. Oh, I shouldn't have looked down.
9: It's all right.
8: We're so far up here.
9: Look at me. Take a deep breath.
8: No, I'm good. So good.
10: Get a commercial auto insurance quote today at geico.com and see how much you could save. It feels good to Geico.
11: All right, class, tell me about your weekend. Leo?
12: Well, my sister wanted to go camping, so my parents took us in our new Nissan Pathfinder through a mountain trail.
11: Thank you, Leo.
12: No, it's not over yet. My brother wanted to explore some caves, so we drove up a bunch of steep hills. And then we
13: With its V6 engine and 9-speed automatic transmission, the Nissan Pathfinder can power your adventure. That's why J.D. Power ranks Nissan number one in new vehicle quality among mainstream brands. The new V6-powered Nissan Pathfinder. For J.D. Power 2025 U.S. Central Quality Study Award information, visit jdpower.com/awards.

0: र पुनः स्वागत छ श्रोताबिन एसबीएस साउथी चेनको नेपाली कार्यक्रममा। म कृष्ण पोखरेल यहाँको साथमा रहेको छु र यहाँहरूले कार्यक्रम चाहिँ मङ्गलबार एसबीएस साउथी चेनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनर्प्रसारण मार्फत पनि सुनिरहनु भएको छ र तपाईँहरूले एसबीएस नेपालीको अर्को रेडियो कार्यक्रम चाहिँ हरेक बिहिबारका दिन दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा सँगै आइतबारका दिन एसबीएस रेडियो 2 प्रान्त 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। र हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसबीएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण चाहिँ सुन्न सकिन्छ। हामी युट्युबमा पनि उपस्थित छौँ, त्यहाँ चाहिँ यहाँहरूले हामीलाई एसबीएस साउथ एसियनको नाममा पाउन सक्नुहुनेछ र पोडकास्ट र केही विशेष भिडियोहरूको पनि आनन्द लिन सक्नुहुनेछ। र श्रोताहरूको जानकारीका लागि गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको छ, नेपाली म्युजिक आवर नेपाली हिट्स, जुन चाहिँ एसबीएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुन्छ। र श्रोताबिन अब चाहिँ नेपाली समुदायसँग सम्बन्धित प्रसङ्गलाई जोडौँ। जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यू साउथ वेल्सको सिडनी स्थित मध्य सहरमा रहेको व्यस्त ट्रेन स्टेसनहरूमध्येको एक सेन्ट जेम्समा गत डिसेम्बरमा भेवारिसे अवस्थामा भेटिएको एक शवबारे पछिल्ला केही दिनमा निकै चर्चा भइरहेका छन्। उक्त शव सो ट्रेनको सबवेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यसबारेमा समाचारहरू बनेका छन्। र यसैबीच अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक सङ्घ संस्थाहरूले पनि यस विषयमा चासो देखाएका छन्। आइतबार 3 मेमा तामाङ सोसाइटी अफ एनएसडब्ल्यू र नेपालीज इन्डिजिनियस नेसनालिटिज फोरम अस्ट्रेलिया निन्फाले एक समुदायसँग परामर्श कार्यक्रमको आयोजना गर्दै यस विषयमा चासो देखाएको छ। विक्रम लामाका बारेमा आएका पछिल्ला समाचारपछि नेपालमा रहेको उनको परिवारलाई परेको पीडा र डिएनए परीक्षणमा भइरहेको ढिलाइमा समुदायका सदस्यहरूले चासो व्यक्त गरेका हुन् र उनीहरूले पहिचानको प्रक्रियालाई छिटो गराउन सबैले समन्वय गर्नुपर्ने पनि बताएका छन्।
1: हजुर, म सनिता लामा, म चाहिँ अहिले पारामाटामा बस्छु। हामीले चाहिँ अब फेयर हुनु पर्यो सबैमा, अब यो कुरालाई चाहिँ सकेसम्म चाँडोभन्दा चाँडो अलि छिटो ट्र्याकमा ल्याएर एउटा फ्यामिलीलाई चाहिँ एउटा जस्टिस दिनु पर्यो, होइन? उनीहरूको एउटा यत्रो महिनाको वेटिङलाई चाहिँ एउटा आशा लिएर राखेको छ उहाँलाई चाहिँ, अब एउटा के हो भने हो, होइन भने होइन, यत्रो उनीहरूले यत्रो महिना बारेर पनि बसेको छ, आफ्नो छोरा आउँछ या आउँदैन भन्ने कुरामा पनि अब एउटा आमाको कर्तव्य एउटा पुरा गरिरहेको छ। अब त्यही हो, एउटा समाजको भएको कारणले चाहिँ हामीलाई चाहिँ अब एउटा भइरहँदाखेरि एउटा कसैलाई इन्फर्म नहुँदाखेरि चाहिँ हरेक कुराहरू डिले हुने रहेछ। अब सबैजनालाई चाहिँ योमा चाहिँ हरेक संस्था या कुनै हरेक मिडियाबाट चाहिँ हामीलाई चाहिँ साथ सपोर्ट, अब एउटा हाम्रो विक्रम भाइको एउटा यो बडीलाई चाहिँ अब जसरी हुन्छ छिटो फाइनलाइज एउटा फास्ट ट्र्याकमा जाओस् भनेर चाहिँ सबैबाट चाहिँ एउटा हामी सबैको रिक्वेस्ट चाहिँ अब सबै यो यहाँको अस्ट्रेलियन गभर्मेन्टसम्म चाहिँ पुगोस्, होइन? भोलि गएर यस्तै कन्डिसन फेरि आयो भने यस्तो डिले नहोस्।
2: म राज पाखरिन। मुख्य कुरा त कम्युनिटीमा अनि इभन अहिले हाम्रो संस्थामा र एउटा कन्फ्युजन भएको छ कि डिएनए कन्फर्मेसन भएको छैन भनेर हामीलाई खबर आइरहेको छ। बट अन द अदर ह्यान्ड चाहिँ मिडियाहरूमा चाहिँ विक्रम लामा नै हो भनेर चाहिँ पब्लिस भएको कारणले यो कन्फ्युजन चाहिँ के हो भन्ने कुराको सल्लाह सुझाव लिनको लागि थियो। फ्यामिली इमोसनल ट्रमा अनि अब मेन्टल स्ट्रेस, स्लिपलेस नाइट, होइन, यो एकदमै सेन्सिटिभ कन्सर्निङ विषय छ। इट्स नट ओन्ली फ्यामिली कि उहाँहरूको रिलेटिभ्स, अनि अहिले आउँदाखेरि अब कम्युनिटी नै चाहिँ स्ट्रेसमा छ। अनि मुख्य कुरा भनेको चाहिँ फ्यामिलीको पनि र हामी एज कम्युनिटी मेम्बर्सको पनि चाहिँ प्रोसेसलाई चाहिँ कसरी एक्सट्राडाइट गर्न सकिन्छ र त्यहाँनिर अलरेडी लियाज भएको जतिजना पनि पर्सनल्सहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो प्रोसेसलाई चाहिँ फास्ट ट्र्याक गर्नु पर्यो भन्ने कसरी गर्न सकिन्छ र गर्ने प्रोसेस के हो, त्यसमा चाहिँ हामी पनि सहयोग पुर्याउनु पुर्याउँछौँ भन्ने आबद्ध छ अनि साथसाथै हाम्रो होप चाहिँ हाम्रो नेपाल एएमबीसीबाट चाहिँ एकदमै यसलाई चाहिँ मोर एटेन्सन पाओस्
3: जी मेरो नाम चाहिँ आशिष शेर्पा सबभन्दा ठुलो मोर चाहिँ क्ल्यारिटी नै हो र कसरी उहाँको फ्यामिलीलाई चाहिँ सकेन चाँडो भन्दा चाँडो राइट न्युज चाहिँ हो कि होइन त्यो

0: SBS South Asian.
1: Your news from here
0: and hits from home.
2: Want instant MVP status? Join the new Dick Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
3: राइट इन्फर्मेसन चाहिँ राइट व्यक्तिलाई चाहिँ चाँडोभन्दा चाँडो पुगोस्, जसले गर्दाखेरि चाहिँ सबैमा इन्फर्मेसन चाहिँ राम्रोसँग पास होस्, त्यही नै हो मेरो।
4: र यसैबिच कार्यक्रममा उपस्थित अनरेरी कन्सुलेट अफ नेपाल न्यू साउथ वेल्स सञ्जीव शर्माले चाहिँ सुरुमा न्यू साउथ वेल्स प्रहरीले आफूलाई नेक्स्ट टु किन पत्ता लगाउन सहयोग मागेको कुरा आफूले त्यस बेला सहयोग गरेको बताएका थिए। उनले पहिचान प्रक्रिया जटिल बनेकाले समय लिएको पनि बताएका छन्।
5: होइन, अब इनिसियल कन्ट्याक्ट चाहिँ अब न्यू साउथ पुलिसले चाहिँ अब नेक्स्ट किन अन्त फ्यामिली आइडेन्टिफाई गर्नलाई रिक्वेस्ट गर्नुभएको थियो। उहाँको होइन, उहाँको यो खाले सिनारीमा उहाँको भेटिएको छु बिलिभ टु बी भन्ने हिसाबले भएको हुनाले मैले चाहिँ एम्बेसी र परराष्ट्र मन्त्रालय थ्रु चाहिँ नेक्स्ट किन अथवा फ्यामिली मेम्बर आइडेन्टिफाईलाई चाहिँ त्यस्तै सहयोग गऱ्यो। र वन्स नेक्स्ट किन आइडेन्टिफाई भइसकेपछि सबै अथोरिटीहरूले चाहिँ नेक्स्ट किनसँग करेस्पोन्ड गर्नुभएको छ। र यो बिचमा चाहिँ धेरै अरू संस्थाहरू व्यक्तिहरू चाहिँ ले सहयोग गर्नुभएको छ, उहाँहरूलाई फ्यामिलीलाई नेक्स्ट किनलाई गर्नुभएको छ, इन्क्लुडिङ अस। अहिलेसम्मको अपडेट त्यो हो। र अल्दो होइन, यो चाहिँ त्यसपछि अलिक थोरै कम्प्लेक्सिटी भएको हुनाले अब डिएनए को सेमा गाउँले डिएनएबाट कन्फर्म नहुँदासम्म चाहिँ यो व्यक्ति नै भन्ने स्थिति छैन। र त्यो वन्स द्याट आइडेन्टिफाई भइसकेपछि उहाँ भनेर कन्फर्म गर्ने स्थिति आउँछ। अहिलेसम्मको सिनारीमा चाहिँ त्यो डिएनए चाहिँ कन्फर्म भएको छैन। सिनारी पनि कम्प्लेक्स भएको हुनाले पहिले पुलिसको इन्भेस्टिगेसन एउटा डिफ्रेन्ट डिरेक्सनमा गएबाट अर्कोमा गयो, र पहिले बायोमेट्रिक्सबाट पनि आइडेन्टिफाई हुन नसकेपछि त्यसपछि नेक्स्ट स्टेज भनेको डिएनए भएको हुनाले त्यो त्यहीँनिर थोरै प्रोसेस लामो भयो। र नेपालमा अथोरिटीहरूले पनि अब उहाँहरूले आफ्नो प्रोसेसले भाइसँग र त्यहाँको प्रक्रियाहरू पुऱ्याउनु पर्ने जुन सबै भ्यामा भ्याएर गर्दाखेरि उहाँहरूले मैले बुझे अनुसारले सबै कुराहरू टाइममा नै गर्नुभएको छ। र अलिकति थोरै यसको कम्प्लेक्स सिनारी भएको हुनाले अलिकति र अलिकति थोरै एउटा चाहिँ सेन्सिटिभ पनि भएको हुनाले यसको प्रोसेस अलिकति लामो र इभन यहाँको पुलिसलाई पनि अराउन्ड 4 to 6 weeks लाग्ने हुनाले थोरै लेन्थी हुन गएको हो। त्यसमा चाहिँ स्पेसली नेपाल गभर्मेन्टको तर्फबाट चाहिँ मैले यो कुरामा अपडेट पनि लिइरहेको छु। र सबै कुराहरू चाहिँ अन टाइम बेसिस नेपालको प्रोसेस अनुसारले भएको छ भन्ने कुरा मैले जानकार पाएको छु।
4: र श्रोताबिन्द औपचारिक रूपमा भने उनको शनाखत हुन बाँकी रहेको बताइँदै गर्दाखेरि तत्काल उक्त घटनामा तत्काल कोरोनियल छानबिन गर्न होमलेसनेस एनएसडब्ल्यूले आह्वान गरेको छ। र यो पछिल्लो घटनाले राज्यमा घरबार विहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूले भोगिरहेको प्रणालीगत समस्याबारे चिन्ता बढाएको उक्त संस्थाले बताउँदै गर्दा हामीले संस्थाकी सिइओ टोम रोससँग कथित रूपमा नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भनिएको उक्त मृत्युबारे माग गरिएको कोरोनियल इन्क्वेस्ट के हो र किन आवश्यक छ भनेर कुराकानी गरेका थियौँ।
6: Because it really investigates the facts surrounding a person's passing. It looks at the context for that person. It looks at the services that they interact with. It looks at the level of government involvement in that person's life. And we need to know all of that. We need that investigation to take place with in a proper court so that we can get to the bottom of what happened to Mr. Lama. And of course, the thing we want to ensure is that what happened to Mr. Lama just doesn't happen again.
4: र श्रोताबिन्द, काममा आउने जाने क्रममा सेन्ट जेम्स ट्रेन स्टेसनमा विक्रम लामालाई सधैँ देख्ने गरेका प्रवीण घिमिरेले चाहिँ एसपिएस नेपालीसँगको कुराकानीमा सब भेटिनु र विक्रमलाई देख्न छान्नु एकपटक भएको बताएका छन्। उनले स्टेसनमा विक्रमले नेपाली गीत गाउने गरेको पनि स्मरण गरेका छन्।
7: जस्तो न्युज अनभन्दा अगाडिदेखि नै मैले चाहिँ उसलाई सधैँ नोटिस गरिराख्नु भएको, उसलाई देखेको थिइनँ। मैले सोचेँ अब कतै गयो होला अथवा केही भयो होला होइन भन्ने सोचेँ। अनि जब त्यो नोटिस भन्नाले अब त्यो डिसिज बडी चाहिँ डिटेल्सहरूले यहाँ पत्ता लगाउनु हो, त्यतिखेर चाहिँ मेरो मनमा चाहिँ त्यो गइसकेको थियो कि उसलाई पनि नदेखेको होइन। अनि मैले मेरो इभन वर्कमा पनि केटाहरूले पनि उसलाई नोटिस गरिरहेको थियो, उनीहरूले पनि अनि यस द्याट एसियन गाई इज मिसिङ भनेर उनीहरूले पनि भन्थ्यो। अनि हामीले त्यो कुरा थियो
8: हजुर, जस्तो तपाईँले पहिलोचोटि यो मान्छे नेपाली हो भनेर नोटिस गरेको चाहिँ के थियो?
7: थुप्रै हुनुहुन्थ्यो बस्ने होइन, तर अब अहिले चाहिँ एकजना मात्र हुनुहुन्छ होइन। त्यो सायद त्यो इन्सिडेन्ट पछाडि नै यहाँ एकदम कम बसोबास मैले देख्छु होइन। यहाँ उसले बिचरा उसले बिहान बिहान म अब जिस मेरो आउने टाइम नै बिहान हुन्थ्यो, उसले म यहाँ सफा गरेर देख्थेँ होइन। प्रायः अरू कसैले पनि सफा गरेको थिएन, उसले नै यहाँ सफा गरेर हुन्थ्यो। अनि एक दिन त्यसरी जाँदाखेरि त्यहाँ नेपाली गीत पनि उतै भरेमा उसले गाइरहेको थियो, त्यतिखेर मैले उसलाई नेपाली भनेर चिनेको। भन्नाले एक दिन म जसरी जबमै जाँदाखेरि अलिकति अगाडि हामी पुग्दाखेरि

0: चाहिँ मैले उसलाई चाहिँ यो एउटा नेपाली मुभी देउता फिल्मको चाहिँ विरतीको मिठो तिर्सना भन्ने गीत गाइरहेको थिएँ, एकदम मजा लयमा कि। अनि मैले त त्यतिखेर चाहिँ म अलिकति सक भयो, ओहो मैले त अर्कै देशको नागरिक सोचिरहेको थिएँ, हाम्रो देशको नेपाली नै रहेछ भनेपछि अनि मैले उसलाई एप्रोच गरेको थिएँ त्यतिखेर, अनि भाइ तिमी नेपाली हो भन्दाखेरि उसले चाहिँ अलिकति बोल्न हिचकिचाएको, अनि त्यस पछाडि अलिकति एन्सर गर्न नखोजेको, गरेपछि मैले आफ्नो कर नगरिकन म आफ्नो बाटोतिर लागेँ होइन। तर फेरि बेलुका मैले अनि आउँदाखेरि चाहिँ अनि अझै एकचोटि फेरि बोल्छु भनेर फेरि म बोलेँ, अनि उसलाई भाइ तिमीले बिहान साह्रै राम्रो गीत गायो, तिमी नेपाली हो भन्दाखेरि उसले रिप्लाई गरेन। फेरि मैले अब म गल्ती भयो कि भनेर फेरि इङ्ग्लिसमा पनि सोधेँ, रिप्लाई गरेन, उसले बोल्न चाहेन होइन। अनि त्यस पछाडि अब त्यो नभएपछि मैले पनि कल गर्ने कुरा आएन, अनि त्यही भएर म चाहिँ अनि अब बाटोतिर लागेँ। तर त्यस दिन पछाडि चाहिँ मैले उसलाई जहिले पनि नोटिस गरिरहेको हुन्थ्यो, उसले मलाई देखिरहेको हुन्थ्यो, तर उसले सकेसम्म मलाई इग्नोर गर्न खोजिरहेको जस्तो मलाई फिल हुन्थ्यो। अब त्यो मलाई लागेको कि उसलाई हो होइन, त्यस्तो हुन्थ्यो, तर मैले उसलाई जहिले पनि नोटिस गर्थेँ। त्यही भएर गर्दाखेरि पनि मलाई चाहिँ अब त्यो हुन्छ नि त्यो ऊ मिसिङ भएको, अनि त्यस पछाडि त्यो न्युज आइसकेपछि मलाई चाहिँ कता कता उनै हो कि जस्तो पनि लागेको थियो।
1: र श्रोताविन्द, यो समाचार तयार पार्दासम्म डिएनए परीक्षणको रिपोर्ट आइसकेको छैन भने एसपिएस नेपालीले घटनाका बारेमा न्यू साउथ वेल्स प्रहरी समक्ष जानकारी मागेको थियो, र प्रहरीले चाहिँ आइतबार 7 दिसम्बर 2025 बिहान करिब 11:55 बजे सिडनीको हाइड पार्कमा एक व्यक्तिको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरिएको सूचना पाएपछि आपतकालीन सेवालाई बोलाइएको र सिडनी सिटी पुलिस एरिया कमान्ड अन्तर्गतका प्रहरी घटनास्थलमा पुगेको बताएको छ, र सेन्ट जेम्स ट्रेन स्टेसन नजिकै एक पुरुषको सब फेला पारिएको पनि प्रहरीको भनाइ छ। ती पुरुषको पहिचान अझै औपचारिक रूपमा पुष्टि नभएको र घटनाबारे कोरोनरका लागि प्रतिवेदन तयार गरिने पनि प्रहरीको भनाइ रहेको थियो, र मृतकका एक आफन्त अस्ट्रेलियामा फेला पारिएको र पारिवारिक डिएनए नमुना प्राप्त गर्न सकिने सम्भावनाबारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको थियो, र यस विषयमा अनुसन्धान जारी रहेको र प्रक्रिया कहिले पुरा हुन्छ भन्ने निश्चित समय सीमा नभएको पनि प्रहरीले हामीलाई जानकारी गराएको छ। र सुधामिन, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध छैन। यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको छ भने लाइफलाइनलाई 1311 भिओन ब्लूलाई 1300224636 सुसाइड कलब्याक सर्भिसलाई 1300659467 5-25 वर्ष उमेर समूहका लागि केयर हेल्पलाइन 1800055100 आपतकालीन अवस्थामा भने 000 अर्थात् 300 फोन गर्न सक्नुहुनेछ। दोभाषी सेवाका लागि 1314500 फोन गर्नुहोस् र मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामग्रीका लागि चाहिँ एसपिएसको माइन्ड युर हेल्थ पोर्टलमा यहाँहरू जान सक्नुहुन्छ। एम्ब्रेस मल्टिकल्चरल सेन्टर मेन्टल हेल्थ सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्ने गर्दछ। श्रोताबिन, यो समाचार सँगसँगै अब चाहिँ कार्यक्रममा दोस्रो व्यापारिक विश्रामको समय भएको छ। यस पछाडि हामी नेपालतर्फका समाचारहरू सुन्नेछौँ, अहिलेलाई विश्राम लिनौ।
2: All across America, Spectrum Business is helping small businesses do more within their budget. Like in Rochester, we're at this computer coding class where fiber-powered internet keeps ideas flowing free forever. And in Austin, our fast, reliable internet lets this gym stream classes all day.
3: One more, let's go.
2: Free forever. Get business internet advantage free forever when you get 4 mobile lines. Visit spectrum.com/freeforlife to find out how. Spectrum Business. Spectrum Internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply. Services not available in all areas.
4: Hello, I'm here during the lunch rush with Janice, who owns her own food truck.
5: Best cheesesteaks in town.
4: Janice traded up to Geico Commercial Auto Insurance for her food truck business. We're here where she needs us most.
5: They sure are.
4: We make it so easy for her to save with customized coverage that grows with her business. Sorry, I just get so emotional talking about saving folks money.
5: Not this onion I'm chopping.
4: It's just so beautiful. Oh yeah, nice the onion.
6: Get a commercial auto insurance quote today at geico.com and see how much you could save. It feels good to Geico.
7: SBS Nepali sunna man paraunu huncha? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
8: Want instant MVP status? Join the new Dick Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks. Like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
1: श्रोताबिन पुनः स्वागत छ. स्वागत छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ. म कृष्ण पोखरेल यहाँको साथमा रहेको छु र मङ्गलबार 2-3 बजेसम्म प्रत्यक्ष प्रसारण भइरहेको यो रेडियो कार्यक्रम चाहिँ यहाँले बिहिबारको दिन पनि सुनिरहनु भएको छ र एसबिएस रेडियो 2 र मङ्गलबारको दिन सुनिरहनुभएका श्रोताहरूले चाहिँ अब आज रिजर्भ ब्याङ्कको ब्याज दर सम्बन्धी निर्णय गर्नका लागि बैठक बसेको थियो र यो बैठकले चाहिँ यसअघि अनुमान गरिए जस्तै ब्याज दर वृद्धि गरेको छ र 4.10% रहेको रिजर्भ ब्याङ्कको क्यास रेट या भनौँ ब्याज दर चाहिँ बढेर 4.35% पुगेको छ र 0.25 बेसिस पोइन्टमा चाहिँ यो बढाइएको छ र यसअघि नै 4 ठुला ब्याङ्कहरूले चाहिँ ब्याज दर बढ्ने अनुमान गरिसकेका थिए र अब भनौँ न अस्ट्रेलियामा अनइम्प्लोइमेन्ट र बेरोजगार दर पनि 4.3% रहिरहेको अवस्थामा यसको अपेक्षा पहिले नै गरिएको थियो. र सुधाबिन अब चाहिँ यो अपडेट पछाडि नेपालसँग सम्बन्धित प्रसङ्गलाई जोडौँ र यस हप्ताका प्रमुख समाचारहरू सुन्नतर्फ लागौँ. प्रतीक्षा दुलालबाट
3: नेपाल मेडिकल काउन्सिलले एक सूचना जारी गरी नेपाली नागरिकता त्यागेका 19 चिकित्सकको दर्ता खारेज गरेको छ. काउन्सिलले जारी गरेको सूचना अनुसार ती चिकित्सकहरूले नेपाली नागरिकता त्यागेर अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जर्मनी, न्युजिल्यान्ड लगायतका देशहरूको राहदानी लिएका छन्. यस विषयमा थप जानकारी दिँदै नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर सतीश कुमार देवले भने,
9: हामीले उहाँहरूको दर्ता खाइ गरेको हो. एक पटकको नेपाली सदाको नेपाली भन्ने नियम हाम्रो सबैले एनआरएनमा गएका हुनाले सजिलै पाउँछ. त्यो चाहिँ हामी नियमै लिन्छौँ.
3: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मार्च 5 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम असामान्य र अस्वाभाविक रहेको बताएका छन्. चुनाव सम्पन्न भएको करिब 2 महिनापछि निर्वाचनको मत परिणामबारे विपक्षी दलहरूले यस प्रकारको टिप्पणी दिएका हुन्. रुकुम पूर्व जाँदै गर्दा मुसिकोटमा सञ्चारकर्मीहरूसँग उनले सरकारले ल्याएको अध्यादेश लगायत समसामयिक विषयमा कुरा गरे. सोही क्रममा उनले निर्वाचनको मत परिणामबारे आफ्नो धारणा राखेका हुन्. उनकै शब्दमा कतिपय निर्वाचन क्षेत्रमा उम्मेद्वारले आफूले हालेको भोट पनि आफूले नपाएको, कतिपय निर्वाचन क्षेत्रमा जित्दै जित्दैन भनेकाले पनि धेरै भोट कसरी ल्याए जस्ता विवरणहरू आएको उनले औँल्याए. सञ्चारकर्मीहरूले निर्वाचन परिणामबारे उनको धारणा सम्बन्धी गरेको प्रश्नको जवाफ दिँदै उनले भने,
10: यो अझै धेरै अध्ययनको विषय छ. हामीले यसलाई सहज जस्तो त देखिएन. स्वीकार हामीले परिणामलाई गरेका छौँ तर यसका केही असहज रिपोर्टहरू जे आएका छन् देशभरिबाट त्यसको अध्ययन अनुसन्धान गरेर वास्तविकता के हो भन्ने खोजी चाहिँ गरिराख्नुपर्छ भन्ने हो हाम्रो.
3: यसो भनिरहँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै 2/3 मतलाई भने स्वीकार गरेको बताए. निर्वाचन परिणामबारे उनले यसरी खुलेर पहिलो पटक अभिव्यक्ति दिएका हुन्. सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न 8 अध्यादेश पठाएको छ. अध्यादेश सही नियतका साथ ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए.
11: जनमतलाई अपेक्षा छ. तपाईँ बताउनुहोस्, संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ, अदालतबाट चाहिँ एउटा पूर्ण पाठ पनि नआएको अवस्था. अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ. हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला. हामीले ती पदपूर्ति त हामीले गर्नुपर्ला. आह्वान गरेका छौँ योग्य क्षमतावान मानिसहरूलाई र फ्री कम्पिटिसनबाट त्यस्ता ठाउँहरू पदपूर्ति गर्न खोजेका छौँ. आफन्त त हाम्रा पनि थियो होला नि र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरह.
3: सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवाधिकार उल्लङ्घनका घटनामा परेका उजुरीहरूलाई छिटो टुङ्गो लगाउन बुधबार आदेश जारी गरेको छ. द्वन्द्वकालका गम्भीर मानवाधिकार उल्लङ्घनका दोषीलाई उन्मुक्ति दिन खोजेको, पीडितको चाहना विपरीत पदाधिकारी नियुक्त गरेको जस्ता विषयमा द्वन्द्व पीडितहरूले सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए. सर्वोच्चले उनीहरूको अन्य मागहरूमा आदेश जारी गरेन तर मानवाधिकारको विषयवस्तु टुङ्ग्याउन आयोगलाई निर्देशनात्मक आदेश दियो. सर्वोच्चको आदेशबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै प्रवक्ता अर्जुन कोइरालाले भने,
12: यो न्यायको पल्सको अवरोधहरू हटाउनको लागि जुन सत्य निरूपण तथा मेलमिलाप भए बेपत्ता पाए व्यक्तिको छानबिन जुन आयोगहरू छन् त्यहाँ दर्ता भएका जुन उजुरीहरू छन् तिनीहरूको प्रभावकारी रूपमा त्यसको अनुसन्धान प्रक्रिया अगाडि बढाउनु र त्यसलाई छिटो छरितो टुङ्गोमा पुर्याउनु भन्ने एउटा परमादेश जारी भएको छ विपक्षीहरूको नाउँमा।
3: कायम कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले उक्त आदेश दिएको हो।
1: र श्रोताबिन्द, नेपालसँग सम्बन्धित यी समाचारहरू थिए र पुरा समाचार सुन्नको लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ या त एसपिएसको निःशुल्क प्राप्त हुने एसपिएसको अडियो एप डाउनलोड गरेर पनि आफू अनुकूल मिलाएर यो रिपोर्ट चाहिँ यहाँले सुन्न सक्नुहुनेछ। र अघि मैले रिपोर्ट सुनाउनुभन्दा अगाडि भने जस्तै अब रिजर्भ ब्याङ्कले ब्याज दर बढाउने निर्णय 25 बेसिस पोइन्टले ब्याज दर बढाउने निर्णय गरेसँगै अब ब्याज दर 4.35% पुगेको छ र अब फेब्रुअरीदेखि यो वर्षको कुरा गर्ने हो भने फेब्रुअरीदेखि बढिरहेको यो ब्याज दर का कारण चाहिँ नि भनौँ न अब यदि कसैले 6 लाख ऋण लिएको छ मोर्गेज लिएको छ ब्याङ्कबाट भने चाहिँ अब अहिले हिसाब गर्दा यो वर्ष मात्रै $270 चाहिँ एक्स्ट्रा पकेटबाट खर्च हुने भइसकेको छ र यो अब ब्याङ्कबाट लोन लिएका अथवा मोर्गेज लिएका व्यक्तिहरूका लागि केही तनाव दिने अथवा दबाव बढ्ने खालको यो समाचार अपडेट गरायो र अब यो तनावलाई अलिकति कम गर्नको लागि चाहिँ एउटा गीत पनि सुन्नुपर्छ जस्तो लाग्यो श्रोताबिन्द। अब कार्यक्रममा चाहिँ एउटा गीत यहाँलाई राख्दैछु अलिकति धेरै पुरानो त होइन तर केही वर्ष अगाडिको गीत निकै चर्चामा रहेको तिम्रो घरको वरिपरि यहाँहरू मास राख्दैछु अहिले।

0: र सुनाम तोप्देन र अस्मिता अधिकारीको आवाजमा रहेको यो तिम्रो घरको वरिपरि भन्ने गीत सँगसँगै अब कार्यक्रममा अन्तिम ब्रेक लिने बेला भइसक्यो श्रोताबिन्द। ब्रेक पछाडि हामीसँग निकै विश्वमा चर्चित एकजना फेसन डिजाइनरसँगको कुराकानी छ। अहिलेलाई ब्रेक लिनतर्फ लागौँ।
1: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
2: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
3: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस्, त्यो पनि निशुल्क। sbs.com.au/nepali जानुहोस् वा अहिले SBS अडियो एप डाउनलोड गर्नुहोस्।
0: र पुनः स्वागत छ श्रोताबिन्द एसपिएस आउँदै जीवनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु। मङ्गलबारको दिन 2-3 बजेसम्म प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रममा केही सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने चाहिँ हामीलाई एसएमएस पनि पठाउन सक्नुहुनेछ। एसएमएस गर्ने नम्बर चाहिँ एकचोटि भनिहालौँ, 0439799767 रहेको छ। 0439799767 एसएमएस गर्ने नम्बर हो, सजिलो छ। र अब बिहिबार कार्यक्रमको प्रत्यक्ष प्रसारण नभएर बिहिबारको दिन पुनर्प्रसारण हुने कार्यक्रम सुनिरहनु भएको छ भने पनि यदि एसएमएस पठाउनु भयो भने चाहिँ हामी पक्कै पनि अर्को कार्यक्रममा पढेर सुनाउनेछौँ। र अलिकति अब एसबिएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको एउटा सामग्रीका बारेमा कुरा गरौँ। अस्ट्रेलियाको यात्रा गर्नुहोस्। एपिवाई ल्यान्ड्सदेखि याराबासम्म द बियाना अफ द सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रहको साथमा र श्रृङ्खलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ। उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानस पटलमा ताजा रहिरहनेछ। द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रह अहिले एसपिएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ। र सुदामिन, आज मङ्गलबार यसो फोन स्क्रोल गर्दै हुनुहुन्थ्यो भने पक्कै पनि मेटकाला तपाईँको सोसल मिडिया फिडमा पनि देखा परेकै होला। र मेटकालाको कुरा गर्दा चाहिँ अमेरिकाको न्युयोर्कमा हरेक वर्ष उक्त सहरमा रहेको मेट्रोपोलिटियन म्युजियम अफ आर्टका लागि चन्दा सङ्कलन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना हुने गर्दछ। अनि विशेष गरी नामुद सेलिब्रिटीहरू र उनीहरूका फड्किलो एवं खर्चिलो पहिरनका लागि मेटकाला चर्चित छ। र यसपालि यो महोत्सवको थिम चाहिँ फेसन इज आर्ट रहेको छ। आजको कार्यक्रममा चाहिँ हामी सो फेसन सम्बन्धी कार्यक्रममा प्राय सहभागिता जनाउने एकजना नेपालीको बारेमा चर्चा गर्न लागिरहेका छौँ। विश्वविख्यात डिजाइनरहरूको साथ एउटा नेपाली नाम पनि प्राय सुनिने गर्छ र यो कार्यक्रममा हो पक्कै पनि तपाईँले गेस गरिसक्नुभयो होला, नाम हो प्रबल गुरुङको। र केही समय पूर्व गुरुङ मेलबर्न आएको बेला उनीसँग सहकर्मी आवास पराजुलीले एसपिएस स्टुडियोमा गर्नुभएको विशेष कुराकानीको पहिलो भाग अब प्रस्तुत गर्न चाहन्छु। कुराकानीको यो पहिलो भागमा प्रबल गुरुङले फेसनको संसार बाहिरको आफूलाई चिनाउन खोजेका छन् भने मेटकाला जस्ता कार्यक्रममा नेपाली पहिरन देख्न के गर्नु पर्ला भन्ने प्रश्नको पनि उत्तर दिन खोजेका छन्।
4: नमस्ते प्रबलजी, एसपिएस नेपालीमा स्वागत छ।
5: धन्यवाद धन्यवाद।
4: अब सबैभन्दा पहिले सजिलो प्रश्न होइन,
5: हजुर,
4: फेसनको संसारभन्दा अलग प्रबल गुरुङ चाहिँ हाम्रो श्रोताहरूलाई अडियन्सहरूलाई चिनाउनु पर्यो भने हु इज प्रबल गुरुङ?
5: प्रबल गुरुङ, हु इज प्रबल गुरुङ? आई वुड से अ छोरा, नेपाली छोरा, भाइ, साथी, शुभचिन्तक, त्यही भन्नु पर्ला हुन्छ नि टु सम इट अप। अनि फ्यासन डिजाइनर त एउटा आफ्नो इच्छा र के अरे चाहनाले गर्दाखेरि होइन लागेको काममा त्यसले उसले गर्दा आइडेन्टिटी पनि दियो, तर भित्री चाहिँ जुन नेपाली कल्चरको नेपाली हेरिटेजको भनौँ न हाम्रो होइन जुन कल्चर मात्र नै इतिहास पनि छ नि जुन हाम्रो देशको मेरो मुवाले चाहिँ नि सधैँ पनि के बजिन्थ्यो भने जता गए पनि आफ्नो आइडेन्टिटी भन्ने चाहिँ नबिर्सिनु होइन अनि अर्को चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने मेरो छोरा छ मेरो दिदी सबैभन्दा जेठी दाई अनि म अनि जहिले पनि के भन्छ भने मेरो छोराछोरी चाहिँ यो धरतीको बोझ नहोस् होइन भन्दाखेरि बच्चामा त बुझिँदैन के भन्न खोजेको के हो तर जब उमेर बढ्दै गयो हुन्छ नि स्कुलमा कलेजमा जाने बित्तिकै के थाहा हुन थाल्यो भने मैले मेरो मुवालाई हेरेँ आफ्नो जसरी आफ्नो जिन्दगी बिताउनु के अरे एभ्री डे जसरी गर्नुभएको छ आफ्नो लाइक मात्रै बाँच्नु भएन उहाँ होइन हुँदाखेरि त्यो नै सिकियो त्यही नै मेरो विचारमा द्याट वाज माई इन्सपिरेसन इन्सपिरेसन नै त्यो के भयो भने मलाई मैले के गरेको खण्डमा कि आफ्नो लागि मात्रै होइन कि आफ्नो छरछिमेकीलाई पनि गर्नुपर्छ तर यसरी सुरुवात चाहिँ मैले के भनेर गरेँ देशको लागि केही गर्छु भनेर गरेको चिज होइन यो मैले चाहिँ के को लागि गरेँ मैले आफ्नो जुन चाहना थियो नि मेरो जल जसले गर्दा मलाई खुसी हुन्थ्यो मेरो मलाई जहिले पनि त्यही मर्जी हुन्थ्यो कि मलाई डक्टर बन्नु पर्दैन इन्जिनियर बन्नु पर्दैन जेमा खुसी लाग्छ एकदमै प्योर जोय होइन जेमा खुसी हुन्छ त्यही नै गर्नु त्यो भन्ने बित्तिकै के अनि त्यसपछि त्यसले गर्दाखेरि फ्यासन डिजाइनर बनियो त्यसले गर्दाखेरि होइन भाग्यमा फर्स्ट लेडिजहरूलाई लगाउनु पाइयो लुगा मेरो मुवाले जसरी मलाई फ्रिडम दिनुभयो नि होइन म जसरी जे छु जे सबै ठिकै छ भनेर गर्दाखेरि नै यो सबै भएको जस्तो लाग्छ कि मलाई चाहिँ नि
4: अनि अब एकदम एक दशक होइन अब डेकेड पछि फेरि मेलबर्न आउनु भएको छ अस्ट्रेलिया आउनु भएको छ होइन अघिल्लो पटक र यसपालिको तपाईँको ट्रिपमा फरक चाहिँ के छ भिन्नता के छ होइन अनि मेलबर्नको फेसनमा केही परिवर्तन भेट्नु भएको छ कि उस्तै उस्तै हो पहिला पनि त्यस्तै थियो अहिले पनि त्यस्तै रहेछ भन्ने जस्तो लाग्छ
5: पहिलोचोटि आउँदाखेरि र अहिलेचोटिको आउनुहोस् फरक नै यही वार्तालाप भनौँ न होइन त्यतिखेर आउँदाखेरि हामी जस्तो मान्छे तपाईँ जस्तो मान्छे देखिँदैन थियो होइन म मेलबर्नमा आउँदाखेरि त एक्लै नै थिएँ म यहाँ हुन्छ नि धेरै नेपालीहरू पनि थिएनन् होइन बच्चीदेखि पनि अलिकति एकल काटे पनि हो है म भन्नु तर आफ्नो दाइ दिदीसँग एकदमै मिल्ने हो तर त्यही भएर डर चाहिँ नलाग्ने एकल काटेको तर अहिले यहाँ आउँदाखेरि त 25 वर्ष पछि फर्केर आउँदाखेरि जब यो स्टुडियोमा बसिरहेको छु म होइन अहिले अहिलेको इन्टरभ्यू भइसक्यो अब अहिले तपाईँहरू आउनुभयो नि होइन आउँदाखेरि मलाई चाहिँ के भयो भने एकदमै प्लेजेन्टली सरप्राइज अनि एकदमै खुसी के लाग्यो भने हामी नेपालीहरूलाई मौका चाहिने हो गर्न नसक्ने होइन हामीले कारणले परिस्थितिको कारणले जे हुनाएर मौका नपाइरह होला तर अहिले जब नेपाली कम्युनिटी यहाँ आएर यस्तो थ्राइभिङ मैले भनिनँ मलाई यो फेस्टिभलमै भन्दा पनि कतिजना मिनिस्टर्सहरू आएर हुन्छ नि के अरे अस्ट्रेलियन मिनिस्टर्सहरू मेयर्सहरू आएर भन्थे हाम्रो नेपाली कम्युनिटीको बारेमा अनि मलाई एकदमै सबैभन्दा ठुलो गर्व चाहिँ के भयो भने ट्रस्टवर्दी काइन्ड होइन अनि एकदमै राम्रो मान्छे हेर्नुहोस् देश भन्ने चिज कस्तो हुन्छ भने हामीले सगरमाथा भनौँला बुद्ध जन्मेको देश भनौँला पशुपति भनौँला त्यो सबै मोन्युमेन्ट र हामीलाई दिएको चिज हो होइन देशले दिएको चिज हो तर देशको नाम गर्ने हो भने मान्छेले हो मान्छेको बिहेभियरले हो होइन अनि जसरी यहाँ यत्रो नेपालीहरूले आफ्नो कसरी आफ्नो जसरी उनीहरूले बिहे राम्ररी बिहेभ गरेर राम्ररी काम गरेर अनेस्टली काम गरे इमान्दारी साथ काम गर्दाखेरि जसरी हाम्रो हामीलाई मलाई यस्तो गर्व भए आयो मलाई त हुन्छ नि आँखाभरि आँसु नै आयो किन भन्दाखेरि मैले नचिनेवाला सबैजनालाई होइन यहाँ यहाँ आएको नेपालीहरू तर उहाँहरूको बिहेभियरले गर्दा देशको नाम त राखियो नि भन्दाखेरि अनि एक एउटा कम्युनिटी भनेर त्यस्तो अनि मलाई चाहिँ जहिले पनि त्यही विश्वास चाहिँ नेपालीहरूको विश्वास चाहिँ के छ भने मैले जहिले पनि भन्छु एकचोटि भेट्नुपर्छ होइन दे आर द काइन्डेस्ट हुन्छ नि एकदमै जेन्टल काइन्ड रमाइलो होइन भइहाल्छ नि भन्ने टाइपको होइन रमाइलो छ नि त्यही भनेर अनि यो जुन हाम्रो संसार छ होडबाजीको संसारमा नेपाल जस्तो ठाउँको जुन मिस्टिकल स्पिरिचुअल ऊ छ नि त्यो नै हो हाम्रो युएसपी भन्छ नि
4: अनि तपाईँ बाटोमा यसो हिँड्दाखेरि न्युयोर्कमा आओस् अथवा लन्डनमा आओस् होइन अथवा मेलबर्नमा होस् अथवा बम्बेमा होस् होइन नेपाली चिन्नुहुन्छ नेपालीको क्वेन्टेसेन्सियल फेसन सेन्स चाहिँ कस्तो छ
5: एकदमै थाहा छ नि, त्यहाँ नेपालमा बस्नेहरूलाई थाहा छ नि, हाम्रो एकदमै फरवर्ड हो फ्रेङ्कली स्पिकिङ। मलाई त्यो कन्टिनेन्टमा हेर्दाखेरि नेपालीहरूको जुन फेसन सेन्स छ नि इन्क्रेडिबल, मैले त जहिले पनि इन्सपायरिङ नै हुन्छ भने काठमाडौँमा कहिले जान्छ पोखरामा गइन्छ यता हुन्छ हेर्दाखेरि युनिक के आफ्नै आफ्नै टाइपको हुन्छ नि, यसले भन्न पनि सकेन, स्ट्रिट वेयर पनि भन्न सकिँदैन, ऊ पनि भन्न सकेन, के अरे चौबन्दी चोलोमा जिन्स लगाएर हिँडेर आउँछ कि एक मिक्स म्याक्स गरे होइन, अनि गर्दाखेरि मलाई त इन्सपायर नै लाग्ने हुन्छ। एउटा कसो भने नेपालीहरूको, हाम्रो नेपालीहरूको स्पिरिटमा चाहिँ के छ भने एउटा जिन्दगीलाई चाहिँ नि दुःख सुख नै होस् होइन, म रोमान्टिसाइज गर्न चाहन्नँ, तर दुःख सुख भए पनि हाम्रो एउटा चाहिँ के छ भने एबिलिटी प्रेजेन्स के हुन्छ नि, यो दिनमा अहिले के भइरहेछ होइन, हँसी मजाक भन कि मादल बजाएर भन कि गीत गाएर भन कि नाचेर, एउटा नेपालीहरूको जुन छ नि त्यो। अनि मैले चाहिँ नि न्युयोर्कमा के हुन्छ भने मलाई त्यो कहिलेकाहीँ गाडीमा उबरमा चढिन्छ होइन, अनि अनि त्यहाँ अनि ठ्याक्क थाहा भइहाल्छ नि एक्सेन्ट होइन मलाई, अन्त चाहिँ नि अनि मैले जहिले पनि अनि अनि भाइ नेपाली हो भनेर, हो दाइ अब तपाईँलाई डिस्टर्ब नगरौँ भने, त्यसपछि लामो काम होइन लामो कुरा हुन्छ, अनि यस्तो रमाइलो कुरा हुन्छ किनभने कहिलेकाहीँ न्यु जस्तो ठुलो सहरमा एक्लै पनि महसुस गरिन्छ होइन, तर नेपालीहरूसँग एउटा दाइभाइहरूसँग कुरा गर्दाखेरि चाहिँ एकदमै रमाइलो कि, अनि सबैको आफ्नो पीडा होइन, सबैको आफ्नो खुसी एउटै नै हो कि खास भन्नेमा त, मलाई चाहिँ त्यो अलिकति त्यो अलिकति स्पटलाइट पा मात्र सिमिलर नै, हामी सबैको हुनै सिमिलर के अरे गुनासो र हुन्छ नि गाना सेम नै हो भन्ने लाग्छ।
4: अब फेसनको कुरा गर्दाखेरि चाहिँ अब तपाईँले पनि टच गरिहाल्नु भयो होइन, चौबन्दी चोलीमा जिन्स भनेर जस्तै, तर अब नेपाली परम्परागत पहिरनहरू जुन अब काठमाडौँको परम्परागत पहिरन होस् अथवा मुस्ताङको होस् अथवा जहाँको पनि भए पनि, त्यो मेन स्ट्रिम फेसनमा आउन कति टाइम लाग्छ जस्तो लाग्छ?
5: हेर्नुहोस् मेरो तर्फबाट गर्ने, मैले एज अ डिजाइनर अब न्युयोर्कमा देखाउने मैले गरि नै रह सुरुदेखि नै गरिरह होइन, मेरो फर्स्ट कलेक्सन नै त्यो हेर्नुभयो भने मैले त्यो कलर होस् कि उनीहरूको प्रिन्टहरू नै नेवारीहरूको हुन्छ नि उसको बा संस्कृतिबाट इन्सपायर भएर मैले भनेकै नै हो होइन, त्यसपछि मुस्ताङको भन होइन, त्यसपछि थारूहरूको यतिसम्म गरेँ कि मैले त्यो एउटा एनजिओ अर्गनाइजेसनसम्म उहाँहरूलाई नै एम्ब्रोइडरी गराएर ल्याएको चिजहरू मेरो तर मलाई चाहिँ कस्तो लाग्छ भने हाम्रो के अरे साइडको कथा र यो वेस्टर्न साइडको कथा चाहिँ नि मिलाउन सक्नु पर्यो हामीले।
0: र केही समय अघि प्रबल गुरुङ मेलबर्न आएको बेला सहकर्मी आवाज पराजुलले एसपिएस स्टुडियोमा गर्नुभएको यो विशेष कुराकानीको पहिलो भाग सुन्नुभयो, र यस कुराकानीका अन्य भागहरू पनि कार्यक्रममा प्रस्तुत हुँदै जानेछन्। र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध पनि रहेको छैन। र श्रोताबिन्द, अब चाहिँ कार्यक्रममा अन्तिम समयतिर आइसकेका छौँ, र अब जानुभन्दा अगाडि एउटा मिठो गीत यहाँहरू समक्ष राख्दैछु, फुल होइन भन्ने चलचित्र रोजबाट प्रताप दास र प्रविश अधिकारीको, र कार्यक्रमबाट बिदा हुँदै गर्दा हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा भने यहाँहरू जान नबिर्सिनुहोला, अर्को कार्यक्रममा भेट हुनेछ, त्यतिन्जेलसम्म यहाँहरूको बाँकी दिन शुभ रहोस्, नमस्ते।